0: वालान में समरू बेगम की कोठी में बारूद का जो कारखाना था उसमें आग लग गई है।
1: ये काम हो ना हो एहसानुल्लाह का है, वो घर पर नहीं है, वो जरूर आपकी पनाह में आ गया होगा। शहरयार आलम पनाह, उसे हमारे हवाले कीजिए, हम अभी उसे मार डालेंगे। हमने अपने आप को इस जिहाद में झोंका है और ये हकीम हमारे किए किराए पर पानी फेर रहा है।
2: मिर्जा मोगल, तुम जाकर हकीम के घर की हिफाजत करो, मैं हकीम साहब को भीड़ के हवाले करता हूँ, नहीं तो उनकी जान की खैर नहीं। मेरे भाइयों, मैं इस बूढ़े हकीम को आपके हवाले करता हूँ, पर इस शर्त पर कि इसकी जान न ली जाए। ये मुझ बूढ़े की तीमारदारी करता रहा है, मैं अपने सिपाहियों को अपनी औलाद से बढ़कर मानता हूँ, पर अफसोस कि उन्हें मुझ पर रहम ना आया। आतशबाजों और मजदूरों के हाथों बारूद तैयार हो रही थी, क्या ये नहीं हो सकता कि कोई आतशबाजी इस आग का बायस हो? तुम लोगों ने जो भी सोचा, क्या वही सब कुछ है?
0: अगर ऐसा है तो छोड़ दो इसे।
2: मैं इल्तिजा करूंगा कि हकीम साहब के घर से जो सामान लूटा गया है उसकी पाई पाई लौटा दी जाए। अगर ऐसा न किया गया तो मैं कहीं चला जाऊंगा, नहीं तो हीरा चाट लूंगा।
0: हुजूर कहते हैं तो सब लौटा दिया जाएगा।
3: हुजूर गजब हो रहा है, हमारी फौजें पीछे हट रही, दुश्मन सर पर सवार है। हुजूर,
2: या इलाही, परवरदिगार खैर करना।
4: सल्तनत हिंदुस्तान की फौज पीछे लौट रही है, दम डमे में दम नहीं, अब खैर मांगो जॉन की। है जफर ठंडी हुई शमशीर हिंदुस्तान की।
2: दम डमे की बात करते हो, गाजियों में भू रहेगी जब तक ईमान की, तख्ते लंदन तक चलेगी तेग हिंदुस्तान।
3: बुजुर्ग, दुश्मन का तोपखाना आ पहुंचा है, वो कश्मीरी दरवाजे से हमला करेंगे।
2: बख्त खां, अगर हम जंग लड़ने की हालत में अब नहीं तो शहर के दरवाजे खोल दो, बेकार लोगों की जान जाने से फायदा।
3: हुजूर, वो मुझ पर छोड़ दीजिए, गोलों का मुकाबला 40 तोपों से किया जाएगा, 2000 सवार तैयार हैं जो दुश्मन को रसद नहीं पहुंचने देंगे।
2: आज 7 सितंबर है तो शहर में डोंडी पिटवा दो।
5: हल खुदा की, मुल्क बादशाह का, हुक्म फौज के बड़े कमांडर का, सारे हिंदू मुसलमान जंग के लिए तैयार हो जाएं। हमला कौन से दिन किया जाएगा इसकी खबर नहीं दी जाएगी, ताकि दुश्मन को कानो कान खबर ना हो।
6: हुजूर मलका आलम, शहर पर कब्जा हो चुका है, अब हम में से कोई नहीं बचेगा, कुछ तदबीर कीजिए।
7: कहना क्या चाहते हो, साफ साफ कहो इलाही बख्श।
6: मलका आलम, बड़ी मुश्किल से हम जासूसी महकमे के मेजर हटसन से मिले, वो हमें बड़े काम के आदमी लगे, आपका पैगाम उन तक भी पहुंचा दिया है। हम खुफिया तौर से उनसे मिल सकते हैं, और इतना हम सभी जानते हैं कि हुजूर बादशाह सलामत आपकी बात कभी नहीं डालेंगे, आप भी कहिए हम भी कहते हैं। हुजूर आलम, कले की तरफ अंग्रेजी फौजें बढ़ती आ रही हैं।
7: किसी भी वक्त वो लोग सर पर आ धमकेंगे, तब हमारा क्या होगा?
6: आप सब रातों रात हुमायूं के मकबरे में चले चले हुजूर।
7: आलम पना, अब यहाँ रहना ठीक नहीं है,
6: अब वक्त नहीं है, जो कुछ सोचना है वहाँ जाकर भी सोच सकते हैं। हुजूर देखिए ना, मलके आलम की आंखों में आंसू, इन पर तो रहम फरमाइए। हुजूर,
2: हमें सोचने का मौका दो बेगम, जल्दी में उठाया हुआ कोई कदम गलत ना हो। कौन? बस खां बहादुर, तखलिया कहो।
8: शानशाह आलम, अगरचे दुश्मनों का कब्जा शहर पर हो गया है, मगर इससे कोई ऐसा बड़ा नुकसान नहीं हुआ है। حضور اس وقت یہ امتحان کی گھڑی ہے، ہر انسان آپ کی جانب بڑی بیتابی اور امید سے دیکھ رہا ہے، سارا ہندوستان ہمارے ساتھ ہے، بس ایک بار میدان جنگ میں میرے ساتھ چلے چلیں، پھر دیکھیے لوگوں کے حوصلے، اور میں پہاڑ کی اوٹ سے ایسی مورچہ بندی کروں گا کہ دشمن کے چھٹکے چھوٹ جائیں۔
9: وقف خان،
8: حضور وقت بہت تھوڑا رہ گیا ہے، تاہم اب بھی ہمارا کچھ نہیں بگڑا، ساری ہندوستانی ریاستیں ہمارے ساتھ ہیں، جو ریاستیں خاموش نظر آتی ہیں ان کو بھی آپ کا ایک اشارہ کافی ہوگا، اگر محفوظ مقام پر دشمن سے مقابلہ ہو گیا تو یہ سارا ہندوستان آپ کے پشت پر ہوگا۔
9: بس ہاں، ہمیں کچھ بھی سمجھ نہیں آ رہا، ہم لوگ آج رات کو ہی ہمایوں کا مقبرہ جاتے ہیں، وہاں صبح آ کر ملنا، ہم سوچ سمجھ کر معقول جواب دیں گے۔
6: سن لیا نا ملکہ عالم، جان رہے بخت خان کی بات کا اثر نہ ہونے پائے۔
7: عالم پناہ، یہ کیسا وقت ہے، سپہ سالار صاحب آپ کو میدان جنگ میں لے جانا چاہتے ہیں، پر ان کو کیا یہ دکھائی نہیں دیتا کہ آپ کی یہ عمر ہے کہ آپ میدان جنگ میں جائیں؟ کتنی ذلت اور مصیبت اٹھانی پڑے گی، کچھ اندازہ ہے؟ یہ عمر تو آرام کرنے کی ہے حضور۔
9: آرام اس زندگی میں کہاں۔
6: حضور، اپنے آپ کو فوج سے ہٹا لیں تو انگریزوں کو یقین ہو جائے گا کہ آپ ان باغیوں کے ساتھی نہیں۔
7: اپنا نہ صحیح، میرا اور شہزادے جوان بخت کا تو خیال کیجیے، پھر سلطنت حاصل کرنے کے خواب میں کیا ہزاروں بے گناہوں کا خون نہیں ہوگا؟ صرف تباہی ہاتھ لگے گی عالم پناہ، صرف تباہی ہاتھ لگے گی۔
6: ملکہ عالم کا تو رو رو کر برا حال ہو گیا ہے حضور۔
9: سب کی مرضی یہی ہے تو یہی صحیح، یا خدا یہاں اپنی روح تڑپتی چھوڑ جائیں گے، مقبرے جانے سے پہلے ہم نظام الدین جانا چاہیں گے۔
10: جہاں پناہ، آپ اور اس وقت سب خیریت تو ہے؟ آپ بڑے پریشان نظر آ رہے ہیں۔
9: شاہ غلام، آپ درگاہ کے سجادہ نشین ہیں، اللہ سے بڑھ کر کوئی دوسرا نہیں، اس لیے آپ تک چلا آیا ہوں۔ قلعہ معلہ میں اپنی روح کو تڑپتا چھوڑ ہم آج رات کو ہی ہمایوں کے مقبرے جا رہے ہیں۔
10: جہاں پناہ؟
9: جہاں پناہ نہیں، مجھے گوشہ نشین فقیر کہو، میں تو بزرگوں کے اس خون کی یادگار ہوں جس میں آخری دم تک مقابلہ کرنے کی حسرت ہوتی ہے، حکومت کے لیے آڑے وقت بھی آتے ہیں، پر مجھے تو غیب سے صاف صاف انجام دکھائی دے رہا ہے۔ اے ظفر، اب ہے تجھی تک انتظام سلطنت، بات تیرے نہ ولی عہد نہ نام سلطنت۔
10: حضور،
9: میرے پاس پشت در پشت سے چلی آئی امانت یہ پانچ منہ مبارک ہیں، انہیں درگاہ شریف کے توشے خانے میں داخل کر لیجیے، اب میرے لیے زمین اور آسمان کا بھی ٹھکانہ نہیں، پھر انہیں کہاں رکھوں گا؟ یہ میرے دل اور آنکھ کی ٹھنڈک ہیں، اس مصیبت میں اپنے سے ان کو جدا کرتا ہوں، لیجیے۔
10: میں انہیں باعزت توشہ خانے میں داخل کیے لیتا ہوں، آپ بے فکر رہیں۔
9: عالم خوف میں تین چار روز سے کسی کو کھانا پکانے کا بھی ہوش نہیں رہا۔ شاہ غلام، مجھے بہت بھوک لگی ہے، کچھ کھانے کو تو دو۔
8: کون؟ بخت خان۔ حضور، اپنا ارادہ نہ بدلیے گا، میرے ساتھ فوجی سپاہی ہیں، میدان جنگ میں ایک بار آزمائیے۔
9: میرے بہادر، ہمیں اب ہمارے حال پہ چھوڑ دو، جسمانی قوت اب جواب دے رہی ہے، تم اپنا فرض انجام دینا، ہم مجبور ہیں۔
1: بڑی دیر کر دی، کہو کیا خبر لائے؟
11: بیگم اور بادشاہ کے بیچ لمبی گفتگو ہوتی رہی، پھر جا کر بیگم نے درخواست کی اگر شہزادہ جوان بخت उनकी और बादशाह सलामत की जान बख्शी जाए तो बादशाह अपने आप को आपके हवाले कर देंगे, बशर्ते वो इकरारनामा